0: شدم درو با پرمو ایک تمام بچه سنگوشو دلات برسرات هندی با سماچار
1: नमस्कार आकाशवाणी समाचार के साथ मैं सरफिरोजी।